हाँ जी खबर मुकवल जिनार कॉस्मेटिक्स हवाले सर चमुख सर पदे के कुम प्रोडक्ट अवेलेबल दी मुख सर रगली दी मार्केट दा जिन प्रोडक्ट दा सी चागी अन्नो लॉन्चिंग चुकुम दे अगा बस बस शवे दे कंप्लीट शवे दे नो अगा बम दा सर को औ दे सर सराज कल दल दे के ओनर दे सर सर जमुंग सुमर दुकानदारान दी बल्कि दा कर सिमी सर तालुक लरुन की जक छे जमुंग दा आउट ऑफ सिटी वी नो अगा दल तरत लेने शगुत दा तग लग मसला वी नो पदे व जबाने मुंग कोशिश چیتا سر دا میٹخیلو سائیڈ نا یا دی سر دا تختی نصرتی سائیڈ نا امبیری کڑی سائیڈ نا حمیدون سائیڈ نا مونگا کوشش پہ دے باندے کو چے مونگا آغا دلتے کی در سر حاضر کو دلتے راولو چے آغا تاستا ہو یہی چے زمونگا داغا پروڈکٹ سنگ دی او سنگ روان دی پا مرکیٹ کی او دی سر سر داغی لانچنگا غو پا مخ کی ہوشی سیدا نند میسج دور دا میسج بتا سکو ہے 0336 9600764 باندے 0336 9600764 پدے منے تا سورت لیشی تا سمنگ سر کال کو لیشی تا سوگ ورتونی سے نمبر دا اکثر منگلا میسج کالر جی وئی چتا سو نمبر ڈرجا تیز وئی نو وای کنا چی نمبر سلو وای نو مونږ به نوٹ کو اسی مونږه نوٹ کول نه شو نمبر ته وګونی سه 0336 او 9600764 صحیح دا

0: अच्छा जी डेरा बनना है दसमुक्ता प्रोग्राम के कॉलो को डेरा डेरा बनना आओ दिन अलवा मौलाना साहब चुकम दे खबरों के मौलाना से माशाल्लाह डेर जबरदस्त और खुले चुकम दे कपड़े गंडी मुंग तबल बने हैं गंडली नो डेर जियात खुले ओ लगा डेर इंतहा खुले चुकम दे कपड़े गंडी आओ दिन लमा मौलाना से जी मौलाना से मैसेज उकड़ लो गुरु शिकाल बने सो को दिखम देना दे 0331 52 65 340 या दिन लवा 0345 933 2580 दे द्वारा नंबर बने मुक्ता प्रोग्राम की लाइव कॉल कवाले शो दिन लो बल दा खबर पकी जे प्रोग्राम चुकम देश मा कश्मीर थे खुद इशमा कश्मीर प्रोग्राम की बा मंगा द मुख्तलिफ चुकम रेडियो स्टेशन दी अगे पमस के बा मंगा इंशाल्लाह कंटेदारा मुकाबला को सहीदा और मतलब या बस हर टाइम ही 10-11 पूरे या दिन लवा दे टाइम बने भाई 3-4 बजे पर खा नगोरु छे दा मुकाबला चुकम दे सुख गठी और मतलब द कनक रेडियो सुमर हमीना वाली आई गठी या द टांग रेडियो मीना वाली मतलब कम कम रेडियो बनी हुई नो सुगी गठी नो बिल्कुल दबा मुके बिलाइन चला डिजर्व खा गोरु खालवानी अस्सलाम वालेकुम जी अल्हम्दुलिल्लाह खैर खैरियत पे खैर अगले संगे था सुखे
1: خیر دې بالکل امن امان دا
0: خدي تاسو په پدن لګیدل به هي تاسو چرته کې مصروف وای
1: جی بس والد صاحب مو فتحو په نو تاریخ باندې جی
0: اوهو ها ها
1: تاغه ته کال کړو راز بھائی ته کړو اختر نواز ته کړو خبر و جی
0: جی جی
1: بس الله پاک ټول مسلمانو بخیر
0: امین امین بس دعاګانې به بالکل ورته کوم
1: اور د شتامو کو سرايو بور ولا لګاو ما چې در د ریډیو چینل باندې وګورې شو مجلس کوي
0: خجی خجی سیدا ډېر مننه فاروق بي تاسو ته پروګرام کې کال کو یو جهان مننه بس دعاګانې به ورته کوم چې الله تعالی هغه ته جنت الفردوس کې اعلی مقام ور نصیب کړي نو بالکل دعاګانې به ورته کوم
1: امين امين بس دا ايش متل چې کم دي کنه
0: جی
1: ایش متل حقیقت ته دا بالکل زبردست تیل دی چې سو کې استعمالي ان شاء الله فائدہ به ور کوي جی
0: جی بالکل اسی دی ان شاء الله
1: ډیر مهرباني طارق صاحب جی
0: یو جهان مننه اوکے اللہ حافظ بالکل کال کو ولی ڈیرا مننا بالکل منگتا فرق بھائی کال کرے ہوں اور دی ایک اکثر چکم دے منگتا پروگرام کی کال کو بھی میسیجز کو بھی اور ڈیرا ورزی کی دے چکم دے پتہ لگی دلا مدے اکڑا خبر اکڑا چکم گا والے سے چکم دے آگا فچے ہو بالکل دوگانے میں ورتکو دین لوا چکم شاہ فیصل سے والد ہاں چکم دے سورت مکھی اور فچے ہو نو اگید پر بہ ہاں دوگانے بالکل کو گورو چکال بنے مکسرا سو کو دے کم دینا رضی السلام علیکم

0: एक ऐसी दौलत है जिससे हम दुनिया की हर चीज खरीद सकते हैं। और तालीम बच्चों का बुनियादी हक है। अपने बच्चों को तालीम याफ्ता बनाएं। रेडियो अमन नेटवर्क, जवान रंग अमन।
1: کلا تخنن پر اختیخ کل اخکاری
2: اسماخ کلی با ولی نخکارم چی کلا نمی صفات پیٹی کریم استعمال اول شروع کردی زما دا مخنا دا دانی دا غنا ترسیری او دا مخ توروالی بلکل ختم شویدی
1: وی اللہ دمرا زر سنگا
2: اسماخ صفات

हाँ जी बिल्कुल मेरे वालों तो से सरा गप शप चिकुम हम लगे तो से खास चिकुम लिए अब हम जो प्रोग्राम के शरीकू से फर 9272192092 और बिल्कुल तो सर उतल अशे प्रोग्राम की मुसरा पल आवाज चिकुम दा मुसरा शरीक वाला शे बिल्कुल मुझे मल कर क्या चिकुम दो पांच और असी पुई करे बिल्कुल यो मिनट चिकुम दा पोते दा करे मेरे वालों और तो से नमे जजात चिकुम दा अब हम गोड़ो को दा नजिया इकबाल आवाज चिकुम दा लर गोंदे कोशिश को मुझे दाता प्रेज दो चितो से دا نزیہ اقبال آواز لژون دے تو ستا زوں پریش دوں او بیا بو دے سرا تو سے نز اجازت چکم دا اغا غوڑم کنا ہاں جی بالکل ملے والا چائے مچھ پروگرام ہمیشہ سر ودا چائے مچھ پروگرام کے شرکت تو خلا او ٹولو من نہ کو جام سر میسج دے سر شرکت تو کلال چا پو فریکوینسی منے اور دال چا پو سٹریمنگ منے اور دال او ٹولو من نہ کو او دے دو اسرا مو تا اجازت رو کو وے ہو دے پروگرام دوران کے منو سر غلطی شی ویرا سے الفاظ او تلی چاغه مده چا خاطر درون شوی غو بخنه غړو معذرت په غړو او بالکل مو تر کې اجازت دوغان کې میوت سوت چرته خادو سه آباد سه دلوی

0: बिल्कुल अगर दिन प्रोग्राम चेक करो रोन से बना रहा हूँ ने 09 27 272 200 बिल्कुल खाल के और सर सर की मैसेज आज दोषा मिले यही क्या ना सब यही सब यही सब यही कहना चाहिए कल रोन से बन तार टाइम डेर का और देने जी मजे रोची ऐसे मिस तार टाइम डेर का अस्सलाम वालेकुम अस्सलाम वालेकुम
1: वालेकुम सलाम
0: सुखबर के दिन ना आफ्ता बली जसरानी का तो जाइए आफ्ता
1: जिंदाबाद जिंदाबाद
0: लाशय खैर खैर दा प्रोग्राम और वे
1: जबरदस्त जबरदस्त रावण दा जो खैर प्रोग्राम रावण
0: चेर रावण दा किम पला दा
1: हां
0: चेर रावण दा
1: दा मना यगदी इदिरे किन रावण दा
0: वैसे इर रावण दा
1: किस किस किस तो है पला दिरे किस
0: अच्छा किर यो दे खटे के पला रावण दा केरे मरवाते पला रावण दा कपोस वजीरस्तान पला का किम पला रावण दा
1: ना तो सेना लोंदे रहा हूँ तो सेना लोंदे दिले पेशावर कोट पला रहा हूँ
0: अच्छा पेशावर कोट पला ईर रहा हूँ दा
1: की की किस रहा हूँ दा
0: वो तो सिर्फ किचर वेनेंसी
1: यारा रुबेन सीधा ले पोस्ट वेरा हूँ को
0: बस वक्त ई ईर किबले पसाड़ रहा हूँ
1: जना काल का जना नगर ऊपर प्रोग्राम इन कौन हाल करवाए
0: देर जोते खामोश की मैं रेडिंग दिया हो देर जुति जके छे खामोश की मेरे लिसनर दे किम समय दी आ देर जुति
1: ए वडा दा बड़ास पर ग्राउंड रे ना देर देर दा बड़ास खान काई
0: अच्छा सरंग खान के इसके उसावा
1: ओ मना दे मत सो जोड़े खजे गाने चलावे
0: आओ करा सोस को मनंदा से सोस दर तरोड़े करा चदा से डका को
1: जबरदस्त यगदी खुदाई स्टाके जको डॉक्टर ते वरसो खुदाई स्टाके तसारी ने तो बने बांधी मनदा से सही मतन दसो खुदाई
0: अच्छा तो तने दे शावली कना तो जे ओ प्रश्न आउ देली जने कड़ी हां
1: ना पाटा माउ ना कड़ी खुदाई स्टा होवे जे यगदी मेवाओ सब्जी डेरा खुरावे जे का ए गोसे ना माने वे तुम मिसोल वे जे हम गोसा डेरा जे मास्ते मलो
0: अच्छा गोसा जे मास्ते मलो होये ने तो दे तो पसन गोसा वा कसे छवी
1: ना गोसा में गो सब्जी ले का पता खानो रो काई वो
0: प्रोग्राम
1: वजीर मलगरी दी खटक दी दादा मरा मजदूर अमीर मशरोन दी ओ दे अमीर मीना वाल दी टोले ता सलामीना
0: ओ बंद जी
1: डॉक्टर ये साहिब बन कड़ा हो हां आ एगो खरबी दे जीर बंदे बानवा मैं इस मोल इस जा खरबी दा न सो खड़ला
0: अच्छा तो बने डॉक्टर खरबी सा बन कड़े तो खरबी सा न सो खड़लाई
1: ए मने खड़ाई सो डॉक्टर से बेलो छ खरबीदा तमा खुरा
0: अच्छा तो सो तो ना फने ढेर देर का का सरंगे तो डॉक्टर ता होसा के दला कने चेर दा खरबीदा दा वेलर बने बंदा उला चेर बुल साउ दर बने बन खड़ा वाय
1: या जी हो मो तो मो पुदर से वे चोता से बुल साउ दर बन बन खड़ा वा ओ वेरी से देमरा खे साई दा खरबीदे वा हम बोनो दा हो लका चे चेदा से साडे ही मदर फ्रीश हो चाक कावे जवा जड़ता खवान दे
0: ओए दादा से उसला कना छे दागा अम मला पर खबर उसला कना छे युवा दिमिर अखपला बेचेरे डॉक्टर सा वरगली वा कना मुर्शा सदा अखपला मो वा कना
1: ए
0: ए बिया चिकला डॉक्टर सा वरगली वा कना दे जुमी टेम कना
1: जी
0: बिया वर्तावेली भी डॉक्टर सा वरगली वे देव से किमो दे फसन फेवरेट किम साव कना आखो अमीना भी कना डॉक्टर
1: بالکل ہے پس میں زونے ہم بونا
0: اے ایگو ہے کہ چلے وانے سے چلے وانے دا میٹے مخونا دا لامی تو وقت رو گرہ میٹاوے وکی ڈاکٹر صاحب آرائی واقع خدا مینا مار بنے باندھا وا
1: بالکل جلا سے بسے وڑی کا ٹکا ساتھ رکھا وچے سلائی وہ ڈاکٹر تاوے رکھلاو بے ڈاکٹر اوپیل سے داما خورا داما خورا بے شدائی پورو نا ہوئر تو بے دنا بیا جی کی ساوی راوا بے بیا راہ جی تسائی تسائی نو خورو تسائی خورو بے گوتا چے داما خورا داما خورا داما خورا بے شدائی بیا پورو بے بیا ور بے گوتا چے آر سائی خورا خوئے مو مست
0: اے مو مزغو ہے نو خورا آچا لالا لالا پا دے خوشی شا وروا
1: ہلو
0: واری کے مرشوب میں درتا ہوں خاندہ لالا خبر یو جہان مند کی یو جہان ویچکنا ڈیر جیتا بہ دن ویچے دگا تس پلاو کا سمو بالکل خلوص کی خام خا سچ کل ہم پروگرام تر درمو نو داس کنا چے سمے چے ویچے سد پڑی اپ خل بنی نو پروگرام شے او داس خبر کی میں کسی جگہ میں کنا ضرور در سر شامل ہوئی ہو یہ دل دین لا وچ کیم نی مشرا بار بار یعنی دگا وزیر گل چے کنا ہر وقت دگا یو فرمیش بار بار من کی چیر داس او کنا چے موتا دے دے سبیل مسجد گانا چلو نو بالکل ان شاء اللہ سبھی مسجد گانا ہو درتا چلے اور لشک شانتا ہوں بیٹھ رہا تھا کہ